आयु भूमक राखेको हिंसा का नयाँ धान का बीज अब श्रेष्ठ एक श्रेष्ठ एक रुपेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आइएमआरएस 57-86, भिन्न जातको धानको बिउमा राधाकार, सावित्री, सर्जु ब्राउन, श्यामा मन्सुरी, राम धान 606, 505, 301, यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एक रुपेटमा आइसकेको छ। साथै रासायनिक तौरमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ मिशन विषादी पशु पक्षीको औषधि उपचार मूल्यमा गरिन्छ।

0: आश्री नगरपालिकाको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
1: आश्री नगरपालिकाको दोस्रो सम्पार्षिक सार्वजनिक सुनवाई 1 मई 2083 साल जेठ 10 गते हुने भएकाले सम्पूर्ण बाँसकरी नगरवासी दाजुभाइ दिदीबहिनी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाजसेवीजीहरूलाई आमन्त्रण गर्दछ।
0: स्थान बाँसकरी नगरपालिकाले चेपान, समय 2083 साल जेठ 10 गते बिहान 11 बजे, आयोजक बाँसकरी नगर कार्यपालिकाको कार्यालय बाँसकरी।
2: तपाईँलाई थाहा छ गतमा महिना फसलहरूले पालन गर्ने कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे कामदामी वा खुल्ले खत्म सक्छ नि।
3: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान्टको समस्यालेमा स्वास्थ्यको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भई बिना कुनै झन्झट निर्वाह गर्न र बिना कुनै कागज उठाइ कार्य प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सरेको इन्सुरेन्स सँग।

चार उपाध्यक्षहरूका नेतृत्व परिवर्तनको बाद कास्कीमा रवि जिमी र छवि

साझा खबरको सबैभन्दा सुरुमा सार्वजनिक यातायातमा पनि प्याकेज ट्याग अर्थात सामानको विस्तृत विवरण अनिवार्य गरिएको प्रसंग सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब प्याकेज ट्याग प्रणाली अनिवार्य हुन थालेको छ। कोरोनाजेतदेखि लागू हुने गरी यो व्यवस्था अनि बस तथा अन्य सार्वजनिक सवारीमा हुने झोला

0: सार्वजनिक यातायात व्यवसायले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्योगी बन्न चाहने र व्यवसायमा जोगिन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सचिव राजेश बताउनु भयो।
1: सरकारले

सार्वजनिक पूर्वाधारका आयोजनामा देखिएका जति

0: सूचना डेटोक्सले मात्र देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिलामा जिम्मेवारीको बोझ र निर्णय प्रक्रियामा पुरुष हामी हुँदाको प्रभाव
1: स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि छन् जस महिलाहरू

छात्रभाषाएं ने सत्य को जमा गरेको बताएको छ। ईरान र अमेरिका बीचको कूटनीतिक वार्तालाई अन्तिम रूप दिनका लागि पाकिस्तानका सेना प्रमुख ईरानको राजधानी तेह्र

0: सा कविता ल्याउनु छ। खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरुष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुरुको रामेछाप मन्त्रीकी प्रगति पाठक बताउनुहुन्छ।
1: खेतीपाती यताउति महिलाहरूले अगाडि छन् तर सुविधा लिने ठाउँमा नाम आउने ठाउँमा पछाडि महिलाहरू पछाडि छन्। विकास भए पनि अब जति पनि सुविधा छन् स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि छन्। त्यस महिलाहरूलाई अगाडि आउनु दिएकी छन्।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको

0: 그리고 지구세계 목고리복지의 세계
1: Thank you.

0: नमस्ते आमा
1: नमस्ते
0: अनि आमा का हाल खबर के छ
1: ठीक छ
0: सन्चै हुनुहुन्छ
1: सन्चै छु
0: अनि अहिले आमा कति वर्ष पुग्नु भएको छ
1: मैले 60 वर्ष हो
0: 60 वर्ष पुग्नु भयो
1: Thank you.

0: पछि अनि अनि गाई भैँसी पनि कति कति पाल्नु हुन्थ्यो त
1: गाई भैँसी कम्तीमा सातदेखि पाँच सय गोरुदेखि मन्त्री हुन्थ्यो पाँच सय गोरु एक घरमा पाँच सय गोरु हुन्थ्यो तिस पैँतिसवटा गाई हुन्थ्यो त्यसकै घिउ हुन्थ्यो आधा घिउ बेचेर आधा घिउबाट तिनीहरूदेखि निस्ने हो
0: घिउ
1: निकालेर बेच्नुहुन्थ्यो
0: घिउ
1: घरै आउँथ्यो किन घिउ पनि घरै ओखरको तेल पनि घरै
0: आउँथ्यो
1: मान्छे आउँथ्यो
0: तराईको
1: मान्छे पनि जान्थे पहाडको मान्छे पनि आउँथ्यो आफ्नै घर आउँथ्यो व्यापारीहरू लिएर घरको हातमा पैसा दिएर त्यो तेल किनेर त्यति हामी बिहा गर्नु
0: गर्थ्यौँ
1: गाईको घिउ 60 रुपियाँमा जान्थ्यो अनि कुकुरको तेल कतिमा जान्थ्यो 30 रुपियाँमा जान्थ्यो
0: लिटरमा
1: एक लिटर जान्थ्यो लिटर जान्थ्यो
0: अनि यो अरू त्यता पहाडतिर खेतीहरू के हुन्छ नि
1: खेती सिमी हुन्छ गुरुङ हुन्छ मैमास हुन्छ मास हुन्छ गरत हुन्छ कोला हुन्छ सिमी धेरै हुन्छ सिमी धेरै हुन्छ मैमास हुन्छ मास हुन्छ मसुरो हुन्छ केराउ हुन्छ इत्यादि तरकारीहरू हुन्छ हेम अलिअलि मसुरो केराउ
0: आलु गोभीहरू हुन्छ कि फुलकोभीहरू
1: फुलकोभी बन्दकोभी खुर्सानी मुला अनि चोतो अनि फापर चिनो पाउनु सब हुन्छ फलफुलमा ऐसेलु काफल भैकाफल भैकाफल ऐसेलु मध्यो सिङ्गो अनि धेरै धेरै फलफुल हुन्छ
0: अनि यति धेरै फलफुलको नाम भन्नुभयो यता तराईतिर त हामीले खानै पाउँदैन
1: तराईतिर
0: हामीले
1: खानै
0: पाउँदैनौँ

0: Zelf is een Mag ik nog wat want...
1: Het is plezier, hè?
0: Thank you.
1: त्यो मान्छे मान्छेले चलाउनु नजानेछ है। अहिले राम्रोसँग उपयोग गर्दैन भने त यो राम्रोको लागि बनाएको हो नि, अब नराम्रोको लागि मान्छेले युज गर्नुहुन्छ।
0: मलाई पनि फाइदा छ, अहिले मलाई अहिले यही मोबाइलले जानकारी दिन्छ। एउटा कुराले धनिन्छ कि गरिन्छ कि त्यसलाई थाहा पनि आफ्नो कुरा मोबाइलमा कुरा गरे भने कि कुराहरू गइरहन्छन्। एउटा छोरीले पनि एउटा कुरा पनि हो, मुना भाइहरू दिदी हामी नै गएर
1: बुझ्छ। यो पहाडतिर त पानी चाहिँ अलिक पहाडै लिन जानुपर्छ, पानीको दुःख हुन्छ पहाडतिर भनेर सुनिन्छ नि। हजुरको गाउँतिर कस्तो थियो नि?

سنه من مکنی کارتن هست

दिए पनि रिसले दिन्छन् मायाले दिनेनन् भाइतिर टाढा हुन्छ।

0: त्यसो भए कान्छो चाहिँ ग्यार
1: पढ्दै
0: छोडे
1: पढेर
0: चाहिँ जागिरमा लाग्यो
1: छैन
0: मेरो

0: गाईघिउ भैँसीको घिउ सब आफ्नै हातबाट जमाउँथ्यौँ खान्थ्यौँ। अहिले केही गाई बेचियो, गोरु बेचियो, भैँसी बेचियो, घाँस खेल्न सकिन्न अनि खाना खानबाट केही सकिन्छ। आफै आकाशबाट बस्दैन।
1: आमा यति राम्रो कुरा गरिदिनु हाम्रो

Sono

सचिव सहकारी संस्था मिटिएको 25 औं वार्षिक साधारण सभा तथा सुसभाई गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रदायित गरी जारी गरेको फोटो

0: στα ματσάρια, τα πάει τα ισπανικά κατσάνο,
1: Thank you.
0: पालिकाले यी वाहनलाई व्यावसायिक सीट मार्फत स्वरोजगार तथा रोजगारीको अवसर छोड्ने उद्देश्यले निशुल्क टायर मार्ग जडान सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले सञ्चालन गर्न लागेको 390 घण्टे छोटो अवधिको व्यावसायिक सीटमूलक तालिमको लागि इच्छुक नगरवासी पार्टनर दरखास्त माग गरेको हो। तालिममा बीचमा सहभागी मात्रै समावेश गरिने भएकोले तोकिएको समयभित्र आवेदन दिन नगरपालिका अनुरोध गरेको छ। तालिममा सहभागी हुन कम्तीमा कक्षा उत्तीर्ण गरी सामान्य लेखपढ गर्न चाहने 18 वर्ष पुरा 45 वर्षमा माथिको व्यक्तिहरू योग्यले जनाएको छ। साथै बेरोजगार युवा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति विपन्न दलित आदिवासी जनजाति तथा पिछडिएको क्षेत्रका नागरिकलाई विशेष प्राथमिकता दिने नगरपालिकाले जनाएको छ। आवेदन दिँदा

जेठ विक्रांत कार्यालय समिति तथा नगर पालिका प्रशासन योजना तथा अनुगमन शाखा महोत्सव पहले चलाएको छ। बिताको दिन समेत प्रशासन योजना तथा अनुगमन शाखा खुल्ला नगर पालिकाले जानकारी दिएको छ। तालिम सफलतापूर्वक पूरा गर्ने प्रशिक्षकहरूलाई नियम अनुसार प्रमाण पत्र वितरण गर्नुका साथै रोजगार तथा स्वरोजगार पन्न आवश्यक प्राप्ति परामर्श समेत प्रदान गरिने पाँचवटी नगर पालिकाले जनाएको छ। बाबियामा वैशाख महिनामा मात्रै दुई भारतीय नागरिक सहित 30 जना लागू औषध सहित पक्राउ परेका छन्। बाबिया पहिले लागू औषध ओसार पसार नियन्त्रणका लागि सञ्चालन गरेको सर्च अपरेशनका क्रममा उहाँहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने परेकाबाट 307 ग्राम 230 मिलिग्राम ब्राउन सुगर बरामद गरेको पहरले जनाएको छ। पक्राउ पर्नेमा प्रतियाका 17 बाँकीका 9 मुगुल सुर्खेतका 2-2 ललितपुरका 1 तथा भारतका 2 जना रहेका छन्। सबै पुरुष मध्ये 2 जना नाबालक समेत छन्। पक्राउ परेका मध्ये अधिकांश सेवनकर्ता र औसार प्रसारमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय प्रत्याका प्रहरी निरीक्षक प्रकाश सिंह कार्की जानकारी दिनुभएको छ। पहिले वैशाखमै भारतको उत्तर प्रदेश खिरी टिकुनियाका 26 वर्षीय विजय सिंह र 35 वर्षीय त्रिजेन्द्र कुमारलाई 280 ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। चालु आर्थिक वर्षको वैशाख मुसान्तसम्म भर्तिया प्रहरीले 204 जनालाई पक्राउ गरे 912 ग्राम 893 मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। खुल्ला सीमाका कारण भारतका सीमावर्ती बजारबाट लागु औषध बिग्रिने क्रम बढ्दो रहेको स्थानीयहरूको भनाइ रहेको छ। बाँसवाडी नगरपालिकामा अहिले निशुल्क माटो परीक्षण तथा माटोको नमूना संकलन गर्ने कार्य भइरहेको छ। माटोको नमूना संकलन लिइसकेको माटोमा कुन कुन तत्वको परीक्षण र कसरी हुँदैछ त बाँसवाडी नगरपालिका कृषि विकास शाखाका नायक प्रार्थी सहायक राजु चौधरीलाई सोधेका छौं। नेपालगंज स्थित नेपाल भारत जमुना मार्गमा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेपछि सुरक्षा व्यवस्था खराब भएको छ। कुकुरलाई भारतबाट आउने हरेकको सामान सुधार जाँच गराउने गरिएको छ। सोहार्कबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ्दै गरेको पाइएपछि सो निर्णयका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्र प्रहरी प्रदेश
चलाएको छ। संग्रहमा परिचालन परिचालित दुईवटा तालिम प्राप्त कुकुरले विशेष गरी हात हतियार विस्फोटक पदार्थ तथा लागु सम्बन्धी चेक जाँचमा सुधारिएको जनाउँदै सशस्त्र प्रहरी पहले पार नम्बर 30 नियन्त्रण हेडक्वार्टर प्रहरी सुरीका प्रमुख प्रहरी प्रमुख सशस्त्र प्रहरी परीक्षक भीम बहादुर चन्द्रले सीमा सुरक्षालाई आधुनिक र प्रतिमूर्ति बनाउने उद्देश्य अनुसार अब नियमित रूपमा स्पर्धाले प्राप्त कुकुरहरू सीमा नाकामा तैनात रहने बताउनुभयो। उहाँले सीमा नाकामा कुकुर परिचालन भएसँगै अवैध प्रसार प्रसार सीमा अपराध तथा शंकास्पद गतिविधि गर्नेहरूमा त्रास उत्पन्न भएकोले यस्ता कार्य नियन्त्रणमा थप प्रभावकारी आउने दावी गर्नुभयो। सयुपैया भन्दा बढ़ेको सामान भारतबाट ल्याउँदा पैसा शुल्क अनिवार्य तिर्नु पर्ने नियममा कडाई गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप कडा पार्न कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचका प्रमुख प्रहरी उपरीक्षक अनुज जीसीले नागौसको सार प्रसार लगायतका गैर कानूनी कार्यलाई नियन्त्रण गर्नका लागि नाकामा कुकुर परिचालन गरेर तयारी गरिएपछि सुरक्षा व्यवस्था थप सुदृढ भएको प्रश्न पार्नु भएको छ। भारत सरकारले नेपाललाई अतिक्रम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्थानोन्नति गर्ने समय पछि साझा संयुक्त राष्ट्रको विकास नीति समिति सीडीपी समक्ष पत्र जारी गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीय जानकारी दिनुभएको हो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री श्री शेर खनालले मे 13 तारिकमा संयुक्त राष्ट्र संघलाई औपचारिक पत्रमा अनुरोध पत्र पठाइसक्नु भएको छ। नेपाल यस अघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम सन् 2023 नोभेम्बरसम्मका लागि पछाडि सारेको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुको पछाडि सरकारले पाँच मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको हो। दोस्रो स्तरोन्नति पछि नेपालले अहिले पाउँदै आएको अनुसार छुटा कोटा मुक्त व्यापारिक सुविधाहरू हुने जोखिन्छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। साथै तेस्रो स्तरोन्नतिका लागि तयार पारेको संक्रमण कार्यका निम्ति अपेक्षा भन्दा ढिला कार्यान्वयन भएको छ। चौथो COVID-19 पछिको आर्थिक पुनर्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। पाँचौ

स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकोले सरकार यो निर्णय गर्न बाध्य भएको बताउनु भएको हो। विद्युत समस्या समाधान अन्न बाँसुरी उद्योग वाणिज्य संघले गरायो ध्यान आकर्षण। बाँसुरी आत्मा मानव परीक्षण तथा नमुना संकलन तालिम सम्पन्न। बर्तियामा एक महिनामै दुई भारतीय सहित त्यस्तै जनावर औषध सहित पक्राउ। समाधान आक्रमा पारित प्राप्तको परिचालन र एलजीसीको सूचीबाट नेपाल विकासशील राष्ट्रमा स्थिरमती प्रक्रिया स्थगित। बिहान 7 बजेको समाचार यति नै। बेलुकी 5 बजेको मौसम बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी गौरी शंकरसँगै म उनकुमार पनि बिताउँछु। रेडियो प्रोग्राम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: दिनको एक घण्टाभित्र अनिवार्य स्तरमा सुरु गरौं। छ महिनासम्म आमाको दुःख दिएको गरौं। स्वस्थ बच्चा उज्यालो भविष्य स्तन पान गरौं। स्वास्थ्य
1: अपाउने महिनाहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। बर्सात परासा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी र मूल्य

네, 저는 안 맞으니 사과를

0: that in place, I guess, yeah. And that
1: Thank you.

ξέρω να

सबै कुकुरहरूलाई कसरी गरेर चाहिँ यो कुकुरहरूको

उहाँले भन्नुहुन्छ थाली नहुने होइन हात एक्टिभिटी हुन्छ नि हाइपर एक्टिभिटी भनेको एकदमै तपाईँको त्यो कुकुरले चाहिँ तपाईँको शान्त भएर बसेको छ होइन कराउने झुटुक नआउने होइन अनि यता उता हल्छ गरिरहने अनि कुकुर तपाईँले हेर्नुभयो भने त्यो ध्यान आउने एकदमै आइरहन्छ त फिजहरू त्यस्तो स्थितिहरू भयो अनि तपाईँको कहिले कहीँ चाहिँ त्यो हाइड्रोफोबिया भनेर भन्छ त्यो कुकुर पानीको अगाडि जाने बित्तिकै उसलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि डर लाग्छ नि होइन अनि यस्ता सिम्टम्सहरू पनि हामीले फ्युरियस प्याराटिक भनेर डिभाइड गरेका छौँ. फ्युरियस भनेको डर लाग्ने होइन एकदमै डर लाग्ने प्याराटिक भनेको प्यारालाइसिस भनिदिने जस्तै प्यारालाइसिस भनेको नम्बिस भनिदिने तपाईँको समयले प्याराटिक गरिदिन्छ होइन प्यारालाइसिस गरेर चाहिँ अल्टिमेटली तपाईँको डेथ हुने हो. र यसको डेथ हुनुको कारण भनेको कार्डियो रेस्पिरेटरी एरेस्ट हुन्छ भनेको तपाईँको जुन चाहिँ मुटुको सर्कुलेसन छ त्यसलाई बन्द गरिदिन्छ. तपाईँको जुन चाहिँ सास फेर्ने मांसपेसीहरू छ त्यसलाई प्याराइसिस गरिदिन्छ. अनि सास फेर्न सक्नुहुन्न त्यो भइसकेपछि तपाईँको 100% डेथ हुने निश्चित नै छ. र तपाईँको मैले भयो फ्युरियस र प्यारालाइसिस.

Thank you.

उसको तपाईँको

भन्दाखेरि मैले अघि भनिहालेँ भ्याक्सिन कम छ होइन, मलाई 40 भए लगाउने

बाद जाने का बीता इस दिन आप पैसे तो हम तो एक और कोई भाई

तपाईँको जरा यो भनौँ न यो सोच सुविधा कस्तो बाटो हुन्छ कि

अब आउने महिना हजुरहरूले पालन गर्ने गाइड कृषिमा धेरै कमीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा प्रास जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी अवृद्धि।

0: बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा गरेको इन्सुरेन्ससँग।
1: खास गरी नगरपालिकाको सार्वजनिक सुनवाई

0: महिनाबाट थालिसकेँ कृष्ण त्रिवेणी दिन आइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि कृष्ण त्रिवेणी दिन सही भएको छ, अर्को महिना म दुवैजनाको कृष्ण तिर्छु।
1: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको दिन त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह लिएर हम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर निर्वश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
2: नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रेडियो सहकारीमा जनहितमा जारी सन्देश।

भिखारीले हामीलाई जीवन खत्तम हुई सन्तुलित खाना खाई व्यायाम शब्द गरी धुमपान वगेरामा सेतु नरही तर भन नियन्त्रण गरी आज तिमीले कार्य जीवन अपनाए निसर्गका रोगबसे बाँचे स्वस्थ जीवन अपनाए रेडियो पूर्वाभा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय प्रत्याशी जनयुक्त सन्देश।

संदेश

そう、それからちょっと感情に届

ఇలా

Let's go.

0: किया, जसरी स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल पासगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असामान्य नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा बाँसरी पाँच बाँसरी ग्रामीण पेट्रोल पम्पको दक्षिण पश्चिम साथै कोर्टको एघार जानकारी गराइन्छ।

0: ଶୁରୁ କରାଉ ସବୁ ସବୁ ଆମକୁ ଦୁଃଖ ଦେଖାଉ ସମସ୍ତ ବଚା ପୂଜା ଓ ଭବିଷ୍ୟ ସ୍ୱାସ୍ଥ୍ୟ श्रेष्ठ एग्रोफेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30/30/64 युएस 312 आइएमआरएस 57/86 उन्नत जातको धानको बिउमा राखाधार सावित्री सजु 52 श्यामा मन्सुरी राम धान 606 505 301 यमुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोफेटमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट भाषकरी किसान चौकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

0: हेर्नु मन चिनापना परिभाषा छ
1: तिलाको ढाडी तिलाको माथि अभ्यासतिर पर्खना त आफ्नोलाई थाहा छ होला प्रभुले आफ्नो सानो अभ्यास तिलाको रूपियाँ संख्यातिर पर्न
0: भुक्तानीमा मेरो भाना बाँकी गर्दा

मेरो आशुभाइ मुटमा हाइदिन्छ धानका बिउहरू श्रेष्ठ हेर्नु भेटमा श्रेष्ठ हेर्नु भेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30/30/64 युएस 312 आइएमआरएस 57/86 उन्नत जातको धानको बिउमा राधा धान सावित्री सचु 52 सामा मन्सुरी राम धान 606 505 301 यामुनि जस्ता पछिल्लो धानको बिउ पनि श्रेष्ठ हेर्नु भेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारी र बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ हेर्नु भेट खास गरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा। भास्करी नगरपालिकाको सार्वजनिक

0: राज्यपाल जेष 10 गते हुने भएकाले सम्पूर्ण वास्तविक नगरवासी दाजुभाइ दिदी बहिनी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाजसेवीज्यूहरूलाई आमन्त्रण गर्दछौ।
1: स्थान बास्तरी नगरपालिका एक चेपाङ समय 2083 साल जेठ 10 गते बिहान 11 बजे आयोजक बास्तरी नगर कार्यपालिकाको कार्यालय बास्तरी।
2: तपाईँलाई थाहा छ अब आउने महिना उनीहरूले पालन गर्ने गाई कृषिमा धेरै गतिले गर्दा यो पालनमा कमी आउने उच्च जोखिएको छ नि। अवस्था जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन प्रति आमदानी र

विमान छैन भने जोखिम छ, विमान छ भने भरोसा छ, सुरक्षा आजदेखि

0: ज्ञात परिवारले सञ्चालन सुरु गरौं। छ महिनासम्म आमाको दुधमा देख स्वास्थ्य बच्चा उज्यालो भविष्य स्तन पान गरौं स्वास्थ्य बचाउ।
1: कार्यक्रम स्वास्थ्य कार्यालय

0: तीन दिन समाज से विधि भर्दै आमन्त्रणको बताउँ
1: स्थान मास्टरी नगरपालिकाशी स्थान जेठ 10 गते बिहान 11 बजे भएर भास्करी नगरपालिकाको कार्यालय भास्करी

0: गरी अन्न भेडागुडी साग सब्जी फलफुल सहित पोषण पूरक खानाले बच्चाहरूमा तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म संस्कार चलाइसके।
1: रेडियो पूर्वा भाइको सहकारमा स्वास्थ्य कार्यालय पर्या से चौथमा जाने सन्देश।
2: नमस्कार, मेरो नाम रत्नन्द चौधरी, म श्रीनगरपालिका वडा नम्बर चार प्रधान प्रक्रिया। म प्रधानमन्त्री जनकुटी उद्योग भनेर तपाईँलाई आफ्नो यसबाट थुप्रै किसिमका अवसर गर्ने गर्छु। हाम्रो यो प्रधानमन्त्री जनकुटी उद्योगबाट

আজকের তালিকা পাঁচ কিষাণ চুক্তি থাকে সিদ্ধান্ত হয়ে পরে ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬ ৯৬

लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य बजौँ।

Ο σαν εδώ έχουν τα τράπεζα.

0: friends and with partner and club member, Janice Kalagi Prasthut Sandesh.
1: वास्तविक नगरपालिकाको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना

0: राजनीतिक बहिनी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाजसेवीजीहरूलाई आमन्त्रण गर्दछु।
1: स्थान बास्कोटी नगरपालिका एक चेपाङ, समय 2083 साल जेठ 10 गते बिहान 11 बजे, आयोजक बास्कोटी नगर कार्यपालिकाको कार्यालय बास्कोटी।
2: अब आउने महिना हजुरहरूले पालन गर्ने गाई कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन प्रति आमदानी र मूल्य घटाउन सक्छ नि।
0: त्यसैले हजुरको यही जोखिमलाई समर्थन गर्दै प्लान सेटको सहकारीमा छरीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित हुने बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागजी काबी प्रचार गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा छरीको इन्सुरेन्ससँग।

Thank you.

हामीले आज

Thank you.

Yeah.

ਸਾਰੀ

0: ऐसी भाषा रोशनी तत्व था सर्वा विद्यालय को चलाने उपाय
1: इन्टरनेसनल नेपालमा धेरै पातापरि विशिष्ट सम्पत्तिको रूप बनेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश

ಕಸ ಮಾತೇ ದಾರೇ.

ਜਿਆਦਾ

عليك مولاك لا تنام.

ಕಾರ್ಯ

व्यक्तिले खाना खाए, व्यायाम शब्द गरी, धुम्रपान मदिना मसेतु नगरी, तनाभना नियन्त्रण गरी, आज निर्भय पाठिक जीवन अथवा निशाना रोगमा सेपाती स्वस्थ जीवन अपनाई। रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य

Thank you.

Thank you.

0: लागि दरखास्त आह्वान भइरहँदा पुस्ता अध्यक्ष खनट होलान भएर चासो व्यक्त भइरहेका छन्। तर प्रेस काउन्सिल सक्षम स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज सरकारसँग संचार कर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन। पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरेको छ। काउन्सिल अर्थ न्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पत्रकारिताले छनौट हुन अत्यावश्यक छ।
1: आजदेखि प्रशासनमा तीन दिन चलेका धेरै स्थानमा

0: जानकारी दिँदै भन्नुभयो कार्यक्रम अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ पहिला आफ्नो भाडाका विषय वस्तुहरू हाम्रो कमिटी छ त्यो कमिटीमा गर्ने कुरा हो अरू कमजोरीहरू कार्यक्रम छन् त्यसको समीक्षा गरेर नयाँ सच्याउनु पर्ने र समस्या छन् ती कमिटी योजना हटाएर पार्टी एकजना एकतापत्र बनाएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति के छ त्यो संकट जे छ आइरहेको त्यो संकटका विरुद्ध पार्टीले एकतापत्र भएर एकजुटतामा जानुपर्छ अघि बढ्नुपर्छ र कारण तलै संघका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै छ।
1: अष्टमस्ती सकेले पनि सामाजिक सञ्जालमा लुटेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प गर्नुभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सदस्यताको लाइसेन्सलाई हिमालयभित्र नेतृत्व परिवर्तनको बहस चलिएको छ। यहाँ महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलनलाई कसरी लिनेछ?

0: अपेक्षा रिपोर्ट सँगै दमाही नेपालको पहिचान गर्दै विशेष सम्मान सहितको शनिवारीय विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: यसरी नराम्रो रानीदाईको कुरा त ठिकै हो, तर पानी अक्सिजन चलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर।

0: उद्योगी
1: समुदाय
0: मिलेर
1: किसानलाई
0: तालिम अनुदान
1: बजारको व्यवस्था
0: पनि गर्दैछ नि।
1: धन्यवाद।

दैवा परिणत हुन सक्छ। यसले वन वन्य जन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नपाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: सुनिर भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पासलको याङ्गल गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढी पहिरोले घर पुल गोठ सड़क बनाएपछि जनजीवन प्रभावित भएको हो। याङ्गल गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढी पहिरोले घर गोठहरू सड़क झुरुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङ्गल गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ गोले सीआईएमसँग बताउनुभयो।
1: अहिले भन्दा 1 नम्बर वडामा 3 झुरुङ्गे पुल बगाएको, आवासको 2 घर बगाएको अनि माथि 2 घर पनि नसुन नहुने गरी क्षति पुर्याएको त्यहाँको मान्छे अध्यक्षता लिएको। 3 नम्बर वडामा 3 घर बगाएको क्षतिग्रस्त अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गरिदिएको त्यो पनि सबै बगाएको। त्यहाँदेखि यो सबै पानी लोकमा बढ्दो जातिलादेखि छुवा भन्छ भारत सिक्किमसँगको सिमाना

सड़क विघटन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिखा पानी सड़क खण्डमा पर्ने सड़क सीमा भित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। तापलेजुङको नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। तथापुङ गाउँपालिका शाखा अध्यक्ष चेतन रामका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगिता भरमा मञ्चा कार्यालय सञ्चालन हुँदै आएको थियो।

0: को साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबार विशेष सुदूरपश्चिमको देउरा द्वीप प्रतिको मोह बढ्दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने शब्द प्रचार गरिरहेका छन्। देउरा द्वीपको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नु भएको छ।
1: घटी तै नौ गिरी

شیطانی لانچو.

0: तपाईँ हामी सबै दिन सुन्छ
1: हामीले यो सतर्क नागरिकको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले
0: पश्चिमेली भाषामा लेखिएको प्रजन्ट्याएको

0: माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषाली हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ। उनी रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्सा पर्ने, थकान महसुस हुने र घोष चलाउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: रासायनिक
0: विषालीको छोट

0: राशिफल जेठ 10 गते हुने भएकाले सम्पूर्ण पाँचथरी नगरवासी दाजुभाइ दिदी बहिनी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाजसेवी जीवहरूलाई आमन्त्रण गर्दछौ।
1: स्थान पाँचथरी नगरपालिका एक चेपाङ, समय 2083 साल जेठ 10 गते।

Sir,

Grazie.

Thank you.

0: Sati, Deputy Programmers for Stabilität und Stabilität, Service und Chancen an Kindeshandelkonservativa, Local International and Rotary Service Partner to Meet Tampa Sati, Bishop Alpha Rotary Friends Given Partner Edward Vara, Jenny Kalagi Pastut Sandis.
1: सम्बन्धी जनचेतनाको मिलन अभियानमा सक्रिय बिन्दु कुमार आज ग्रामीण शान्त बनेर पर्दा हो
2: मोटरसाइकल
3: नाटक
2: आज
3: जयनाथ

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: गरे तर नकुराबुढी साग सब्जी फलफुल सहितका पोषण पूरक खानाले बच्चा आमा तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई दिनसम्म स्थिर पारण जारी थाले।
1: रेडियो खुट्टामा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियासले सम्मित नजारी सन्देश।
2: नमस्कार, मेरो नाम रमेश चौधरी, पाँचगढी नगरपालिका वडा नम्बर चार, वडाफल बर्दिया। म प्रपर्टी जोइन्ट उद्योग बजारमा स्टार्टअप थुप्रै किसिमका अवसरहरू छ। हाम्रो यो प्रपर्टी जोइन्ट उद्योगबाट हामीहरूले ग्यास क्यालसियम प्रवासीहरू सुन्टिस्टी लगायत सबै खालका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। धातुका छलफले विषाक्त चिजले टोकेर सबैको औषधि उपचार गर्ने गर्छौँ। हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने गभर्मेन्टमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस दिएर आएकालाई मैले पाँच दशम्बर लिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको पुरस्कारमा भुइँहरूमा मासु पलाएको सबै देखेको छ। मेरो फोन नम्बर 98-86-86-128 98-86-86-128 98-20-27

0: సమాజము క్యారెక్టర్
1: అప్పుడు కిటికీ సమస్య వారు నాన్న సమయం

Nicolás.

我今天在这。

করি, এবং সোজা দিকে কেউ নেবো

0: नागरिक स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासकारीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसाका न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्याकेर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्विपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्विपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँचोडी पाँच भाँचोडी पुरानो पेट्रोल पम्पको सम्पत्ति

डिभिजन वन कार्यालय बर्दिया फोन नम्बर 0 84 4 20

Thank you.